0: इस चुनाव में रियासत की सियासत में बहुत से नए किरदार शामिल हुए हैं, साथ ही नई नस्ल ने इंतखाबी अमल में काफी दिलचस्पी दिखाई है। सियासी पार्टियों ने सोशल मीडिया का भरपूर इस्तेमाल किया है और ऑनलाइन जबानी बहस और तकरार भी हुई है। चेन्नई से जॉय की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं असलम बेग।
1: पुदुचेरी में भी वोटों की गिनती के लिए वसी हिफाजती इकदाम किए गए हैं। आकाशवाणी से बातचीत करते हुए पुदुचेरी के आला इंतखाबी अफसर पी जवाहर ने बताया कि पूरा अमल चुनाव कमीशन के मुकर्रर करदा मुशाहिदीन की निगरानी में शफाफ तरीके से किया जाएगा। तफसील हमारे नामानिगार से।
2: अब जबकि चुनाव के नतीजे आने में बहुत कम वक्त रह गया है, सियासी पार्टियां और आम लोग नतीजे का बेसब्री से इंतजार कर रहे हैं, जो अगले 5 साल के लिए पुदुचेरी के मुस्तकबिल के लिए अहम होगा। वोटों की गिनती के लिए 859 अहदेदार तैनात किए गए हैं। गिनती के सभी मराकज पर मीडिया सेंटर्स कायम किए गए हैं ताकि प्रिंट, इलेक्ट्रॉनिक और डिजिटल मीडिया को तेजी से मुसद्दका मालूमात फराहम किए जाने को यकीनी बनाया जा सके। पुदुचेरी से बेबीन एस नाथ की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं रजी अहमद।
1: केरलम में सभी 140 गिनती के मराकज पर सीनियर अहदेदारों ने तैयारियों का जायजा लिया है। पेश है एक रिपोर्ट।
3: रियासत भर में 43 मकामात पर 32,000 से ज्यादा पुलिस अहलकार तैनात किए गए हैं। जिला इंतखाबी अफसरों को हिदायत दी गई है कि अगर वो जरूरी समझें तो इजाफी बंदिशें आयद करें। अब जबकि वोटों के शुरू होने में कुछ ही घंटे बाकी रह गए हैं, सीपीएम की सरबराही वाले एलडीएफ, कांग्रेस की सरबराही वाले यूडीएफ और बीजेपी की सरबराही वाले एनडीए ने बेहतर कारकर्दगी की यकीन का इजहार किया है। तिरुवनंतपुरम से स्मृति एम पलुरुथिस की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं मोहम्मद शहजाद।
1: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत के खलाई शोबे के स्टार्टअप गैलेक्स आई ने आज दुनिया का पहला ऑप्टोसार सैयारचा कामयाबी के साथ खला में भेजा है। स्पेस एक्स के फैल्कन 9 रॉकेट के जरिए इस मिशन दृष्टि को अमेरिका की रियासत कैलिफोर्निया से खला में भेजा गया है। इस मिशन का वजन 190 किलोग्राम है। यह जमीन के मुशाहदे वाला अब तक का सबसे बड़ा मसनूई सैयारचा है और इसे किसी प्राइवेट भारतीय कंपनी ने तैयार किया है। ये नए दौर के स्टार्टअप्स में शामिल है जो खलाई टेक्नोलॉजी को मजीद वसत दे रहा है। पेश है एक रिपोर्ट।
0: बेंगलुरु में कायम गैलेक्स आई की बुनियाद 2021 में आईआईटी मद्रास के 5 साबिक तलबा ने रखी थी, जिनमें दीगर के अलावा सोयाज सिंह, दैनिल चावड़ा और किशन ठक्कर शामिल है। इस स्टार्टअप को मिशन दृष्टि की कामयाबी पर दुनिया भर से तवज्जो हासिल हुई है। इस सैयारचे को खला में दागा जाना भारत की खलाई टेक्नोलॉजी से मुतालिक स्टार्टअप्स की बढ़ती हुई सलाहियतों के मैदान में एक बड़ी पेशरफ्त है। यह जमीन का मुशाहदा करने वाला अपनी नौइयत का दुनिया का पहला मस्नूई सैयारचा है जो बादलों और अंधेरे के पार भी तस्वीरें ले सकता है। स्टार्टअप्स गैलेक्स आई ने इसरो के खला में पेशरफ्त और ऑथोराइजेशन कौमी मरकज इन स्पेस का शुक्रिया अदा किया है कि उसने इनकी आजमाइशी बुनियादी ढांचों को ये शरफ बख्शा। अब इसरो का नया स्पेस इंडिया लिमिटेड इस स्टार्टअप्स की मदद कर रहा है कि वो अपने सैयारचे से खींची हुई तस्वीरों को आलमी सतह पर तकसीम करे। बेंगलुरु से सुधींद्र की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं असलम बेग।
1: वज़ीर आज़म नरेंद्र मोदी ने एक सोशल मीडिया पोस्ट में कहा है कि मिशन दृष्टि इख्तरा और मुल्क की तामीर के तई नौजवानों के जज्बे का सबूत है। उन्होंने गैलेक्स आई के बानी अफराद और इसकी पूरी टीम को मुबारकबाद दी है। नायब सदर जमहूरिया सीपी राधाकृष्णन ने अपने पैगाम में कहा है कि इस पेशरफ से खला से मुतालिक प्राइवेट शोबे में भारत की बढ़ती हुई ताकत का अंदाजा होता है। उन्होंने यह भी कहा कि मिशन दृष्टि भारत के खला के कमर्शियल इको निज़ाम की राह में एक अहम कदम है और यह मिशन सभी मौसमों में जमीन की हमावक्त मुशाहदाती सलाहियत का हामिल है। मुत्तहदा अरब इमारात की जनरल शहरी हवाबाजी अथॉरिटी ने यूएई के फजाई हदूद के अंदर मामूल की सभी फजाई खिदमात दोबारा शुरू करने और मगरबी एशिया में उभरती हुई सूरत हाल के दरमियान किए गए आर्जी एहतियाती इकदामात को खत्म करने का ऐलान किया है। वजारत खारजा ने एक बयान में कहा है कि भारत और मुत्तहदा अरब इमारात की एयरलाइंस ने यूएई से भारत में कई मकामात पर परवाजें बहाल कर दी हैं। वजारत ने कहा है कि तेहरान में भारतीय सिफारतखाने ने अब तक 2,500 भारतीय शहरियों को जमीनी सरहद के रास्ते मुल्क से बाहर जाने में सहूलतें फराहम की हैं। हुकूमत ने आज कहा है कि वह मगरबी एशिया में तनाजे के पेश नज़र तवानाई की सप्लाई, बहरी खिदमात और भारतीय शहरियों की मदद को यकीनी बनाने के सभी इकदाम कर रही है। پیٹرولیم اور قدرتی گیس کی وزارت نے کہا ہے کہ ایل پی جی کی ذخیرہ اندوزی اور کالا بازاری روکنے کے لیے ملک بھر میں کاروائیاں جاری ہیں۔ وزارت نے مزید بتایا کہ کل تک 1,900 سے زیادہ چھاپے مارے گئے تھے۔ ملک بھر میں ایل پی جی سلینڈروں کی آن لائن بکنگ میں کل صنعتی بنیاد پر 99% کا اضافہ کیا گیا۔ اس سال مارچ سے اب تک تقریباً 604,000 پی این جی کنیکشن دیے گئے ہیں اور 268,000 اضافی کنیکشن کے لیے بنیادی ڈھانچے قائم کیے گئے ہیں۔ الیکٹرانکس اور آئی ٹی کی وزارت نے آج ان خبروں اور سوشل میڈیا پوسٹ کو مسترد کر دیا ہے جن میں کہا گیا ہے کہ اس سال کے آخر تک آدھار کی شکل محض ایک فوٹو اور ایک کیو آر کوڈ کر دی جائے گی۔ وزارت نے وضاحت کرتے ہوئے کہا ہے کہ اس طرح کی تبدیلیوں کا کوئی منصوبہ نہیں ہے۔ آل انڈیا انسٹیٹیوٹ آف میڈیکل سائنسز ایمس نے سرجری کی ایک نئی تکنیک تیار کی ہے جسے ریڑھ کی ہڈی میں شدید قسم کی خرابیوں کے علاج کے سلسلے میں ایک بڑی پیش رفت کے طور پر دیکھا جا رہا ہے۔ ایمس نے ایک بیان میں کہا ہے کہ یہ طریقہ کار پچھلے 7 سالوں سے استعمال کیا جا رہا ہے جس سے ان مریضوں کے لیے ایک امید پیدا ہوئی ہے جنہوں نے بیماری کے ابتدائی دور میں سرجری کے شدید خطرات اور علاج کے محدود متبادل کا سامنا کیا ہے۔ حکومت نے بچوں میں ڈائبٹیز میلٹس کے بارے میں ایک رہنما دستاویز جاری کیا ہے۔ یہ دستاویز صحت عامہ خدمات بہم پہنچانے میں بہترین طور طریقوں کے بارے میں حال ہی میں اختتام پذیر قومی کانفرنس میں جاری کی گئی۔ صحت اور خاندانی بہبود کی وزارت نے بتایا کہ اس پہل سے بھارت ان خاص ملکوں کے گروپ میں شامل ہو گیا ہے جنہوں نے بچپن میں ہی ہو جانے والی ذیابیطس کی دیکھ بھال کو صحت عامہ کے نظام میں شامل کر لیا۔ صحت اور خاندانی بہبود کی وزارت نے حال ہی میں راشٹری بال سواستھ کاریکرم آر بی ایس کے دویم کے رہنما خطوط جاری کیے ہیں۔ اس تازہ فریم ورک سے 4 عناصر پر مبنی طریقہ کار کو استحکام حاصل ہوتا ہے جو اس طرح ہیں: پیدائش کے وقت خامیاں، بیماریاں، کمیاں اور نشو نما میں تاخیر۔ اس میں صحت کو درپیش نئے دور کے چیلنجز بھی شامل ہیں جو اس طرح ہیں: غیر متعدی بیماریاں، دماغی صحت اور رویہ جاتی تشویش۔ اس میں کسی بچے کی نشو نما کے ہر مرحلے میں الگ سے کی جانے والی مداخلتوں کی بجائے لگاتار دیکھ بھال پر زور دیا گیا ہے۔ آکاشوانی کے خبروں کے واٹس ایپ چینل نے 1,00,000 فالوورز کا سنگ میل طے کر لیا ہے۔ واٹس ایپ چینل پر روزانہ کی خبریں، تازہ ترین خبریں اور الرٹس فراہم کیے جاتے ہیں۔ دلی میں آج صبح شاہدرہ کے وویک وہار علاقے میں ایک 4 منزلہ عمارت میں بڑے پیمانے پر آگ لگ جانے کے حادثے میں 9 افراد ہلاک ہو گئے۔ سمجھا جاتا ہے کہ یہ آگ ایک ایئر کنڈیشنر پھٹ جانے کی وجہ سے لگی۔ آگ بجھانے والی 14 گاڑیوں کو کام پر لگایا گیا جنہوں نے جلد ہی آگ پر قابو پا لیا۔ نائب صدر جمہوریہ سی پی رادھا کرشنن اور وزیر اعظم نریندر مودی نے آگ کے اس حادثے میں جانوں کے نقصان پر افسوس کا اظہار کیا ہے۔ وزیر اعظم نے اس حادثے میں مرنے والوں کے قریبی رشتہ داروں کے لیے وزیر اعظم کے قومی راحت فنڈ سے 2,00,000 روپے کی امدادی رقم کا اعلان کیا ہے۔ زخمیوں کو 50,000 روپے دیے جائیں گے۔ بھارت کے محکمہ موسمیات نے کل شمالی بھارت کے بیشتر علاقوں میں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ شدید بارش کی پیشگوئی کی ہے۔ چھتیس گڑھ، جھارکھنڈ، مدھیہ پردیش، اڑیسہ اور ودربھ میں بھی گرج چمک کے ساتھ بارش کی پیشگوئی کی گئی ہے۔ آئی پی ایل کرکٹ میں کولکاتہ نائٹ رائیڈرز نے آج میزبان سن رائزرز حیدرآباد کو 7 وکٹ سے ہرا دیا۔ سن رائزرز حیدرآباد کے ذریعے دیے گئے 166 رن کے نشانے کو کولکاتہ نائٹ رائیڈرز نے 18 اوورز اور 2 گیندوں میں 3 وکٹ پر حاصل کر لیا۔ احمد آباد میں کھیلے جا رہے آج کے دوسرے میچ میں پنجاب کنگز نے میزبان گجرات کے سامنے جیت کے لیے 164 رن کا نشانہ رکھا ہے۔ پہلے بلے بازی کرتے ہوئے پنجاب کنگز نے 9 وکٹ پر 163 رن بنائے ہیں۔ آخر میں خاص خبریں ایک مرتبہ پھر۔ مغربی بنگال، آسام، کیرلم، تمل ناڈو اور پدوچیری اسمبلی انتخابات میں ڈالے گئے ووٹوں کی گنتی کے لیے جو کل کرائی جائے گی، یہ عمل خوش اسلوبی سے جاری رہے، اس کے لیے وسیع حفاظتی انتظامات کیے گئے ہیں۔ بھارت کے خلائی شعبے کے اسٹارٹ اپ گیلیکس آئی نے آج دنیا کا پہلا آپٹوسار سیارچہ کامیابی کے ساتھ خلا میں بھیجا ہے۔ صدر جمہوریہ اور وزیر اعظم نے اس کارنامے پر مبارکباد دی ہے۔ متحدہ عرب امارات نے مغربی ایشیا تنازع کے دوران اپنی پروازوں کو کچھ دن تک معطل رکھنے کے بعد بھارت کی کئی جگہوں کے لیے پروازیں دوبارہ معمول کے مطابق چلانی شروع کر دی ہیں۔ भारत के महकमे मौसमियात ने कल शुमाली भारत के बहुत से इलाकों में मूसलाधार बारिश और गरज चमक के साथ छींटे